वर्षाको चेतावनी जारी गरेको छ। जम्मू कश्मीर, हिमाचल प्रदेश, पूर्वी उत्तर प्रदेश, झारखण्ड र सिक्किममा भोलिसम्म धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ। हरियाणा, चण्डीगढ, पन्जाब, उत्तराखण्ड, मध्य प्रदेश, छत्तिसगढ र उत्तर पूर्वी भारतका केही भागहरूमा पनि भोलिसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। इन्डोनेसियाको फ्लोरेस क्षेत्रमा आज बिहान 5.9 परिमाणको भूकम्प गएको छ। पूर्वी इन्डोनेसियामा 7.7 परिमाणको शक्तिशाली भूकम्प गएको केही दिनपछि यो भूकम्प आएको हो। देशको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले श्रृङ्खलाबद्ध भूकम्पका कारण मृत्यु हुनेको संख्या 54 पुगेको बताएको छ। भारतकी स्टार सटलर पीवी सिन्धु नयाँ दिल्लीमा जारी बीडब्ल्यूएफ विश्व च्याम्पियनसिपमा महिला एकल स्पर्धाको दोस्रो चरणमा प्रवेश गरेकी छिन्। यसैबीच महिला युगलमा भारतकी त्रिसा जोली र गायत्री गोपीचन्द पनि दोस्रो चरणमा प्रवेश गरेका छन्। यसअघि एमआर अर्जुन र हरिहरन अम्सा कारुननको जोडी पुरुष युगल वर्गको दोस्रो चरणमा प्रवेश गरेका थिए। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। सरकारले ब्याङ्किङ सम्बन्धी उच्च स्तरीय समिति चाँडै गठन गर्ने, केन्द्रीय शिक्षा मन्त्रीले परीक्षा प्रोटोकलहरूको कडाइका साथ पालना गर्न दिनुभयो निर्देशन, बिहारमा अशोक धाम मन्दिर बाहिर भक्तजनहरूमाझ भएको भागदौडमा 7 मृत्यु र 10 भन्दा बढी घाइते, र पीवी सिन्धु पीडब्ल्यूएफ विश्व च्याम्पियनसिपमा महिला एकल स्पर्धाको दोस्रो चरणमा प्रवेश। आकाशवाणीबाट समाचार पूरा भयो।